0: Sirajuddin Institute of Professional Studies Sakhar Para Nursing and Physiotherapy je shoban mein naye session lae dakhla jo shandar elan haane panje baran ke banayo health career professional 4 saalan ja degree programs GBSN GBSM ai 5 saala DPD jane te 2 saalan ja diploma program LHV CMW ai CNA ai khas gal mustahiq shagirdan lae scholarships pin maujooda hain jane te سالن جی کورسز میں داخلہ بالکل فری ہے سہولتوں ائی منتا اساوٹ موجود ہے سٹیٹ آف آرٹ کیمپس اے سی کلاس رومز جدید لیبارٹریز کمپیوٹر لیب لائبریری ہاسٹل ائی پک اینڈ ڈراپ جی سہولت ہے یہ ادارو سندھ حکومت جی ہیلتھ ڈپارٹمنٹ کا منظور تھل ائی پاکستان نرسنگ اینڈ مڈ وائفری کاؤنسل کا مکمل تسلیم چلا ہے داخلہ محدود ہیں تہ کرے اجی رابطہ کرو ایڈریس سراج الدین ایجوکیشنل کمپلیکس سیکٹر 5 سکھر Township, Main Bypass Road, Sakhar. Phone numbers 071-56-35-642 and 0300-8311-207.
1: ब्यूटी को बनाओ परफेक्ट ब्यूटी बेस्ट लुक ब्यूटी क्रीम के साथ जो दे आपको खूबसूरती का हकीकी एहसास चेहरे के दाग धब्बे कील मुहासे और बेजानपन अब सबको कहें अलविदा बेस्ट लुक ब्यूटी क्रीम चेहरे की जिल्द को दे नया निखार नरमी ताजगी और कुदरती चमक सांवली रंगत अब नहीं सिर्फ 3 दिन में पाएं साफ निखरी और गोरी रंगत लेकिन याद रखें बेस्ट लुक ब्यूटी क्रीम के इस्तेमाल से पहले बेस्ट लुक ब्यूटी सोप जरूर हो दुगना आज ही अपने करीबी कॉस्मेटिक जनरल एंड मेडिकल स्टोर से बेस्ट लुक ब्यूटी क्रीम नाम लेकर खरीदें مزید معلومات کے لیے ابھی کال کریں 0333-7896-343 and 0315-45-01-092 Best Look Beauty Cream خوبصورتی جو نظر آئے جو محسوس ہو
2: یار مچھا کیا کتھے ونیا گھر میں بیٹھو آئے ہاں پر ٹھیک ہی نہیں شاید مجھے زندگی لائے کا دوائی نہیں تھی
3: چھو بھلا تھا چھوا تکھے صاف صاف بدھا مسلو چھائے
2: यार एक मसलो हुजे त बुधाया मुंजी ते मसलन जी कतार लगल आहे न भूख सही लगे थी ऐ जे कुछ भी खावा थो त हजम ही न थो थे पेट फूक जी वने थो हथ पैर सुन थी वनन था ऐ सजो डी सुस्ती महसूस थे थी कह कम जो रहंदो ही नाया
3: यार तुजा घणा न बस एक ही मसलो आ
2: एक इहो की है
3: हां तुजो मैदो खराब आ छा तो न बुधवा मादो दुरुस्त त इंसान दुरुस्त जे मादो सही न होंदो त भूख भी न लगंदी न हाजमो थिंदो ऐ न ताकत मिलंदी
2: त पो मां छा कया
3: सोलो हला है इस्तेमाल कर शिफाए मैदा कोर्स ए कुदरती जुजन मां तैयार कैल कोर्स तुजे जिस्म जो हिस्सो बणजी तुजे मैदे के बिल्कुल ताजो ऐ मजबूत करे छरिंदो भूख खुली विंदई खादो सुठे नमूने हजम थिंदई पेट भूख जण खत्म सुस्ती खत्म जिस्म में ताकत ईंदई
2: वाह यार वाह जी गाल बुधाई थी पर ही किथे मिलंदो
3: यो मिलंदई बेड़ी चौक नादरा ऑफिस जे सामू अल नूर दवाखाना रोड़ी आई राप्ते जे लाए नंबर भी अथई 0305-58-00-616 शिफाए मैदा कोर्स मैदो दुरुस्त त इंसान तंदुरुस्त खुशखबरी आपके शहर सखर में 43 साल तजुर्बे कार
1: होम्यो डॉक्टर आगा लियाकत अली खान पठान
3: DHMS सिंध
1: RHMP इस्लामाबाद

0: مستقبل بہترین انویسٹمنٹ جو بہترین انتخاب خوشخبری خوشخبری اواں دے بارے دی بہترین کیریئر ائی روشن مستقبل دے لائے سکھر جو منیل ادارو سراج الدین انسٹیٹیوٹ آف پروفیشنل اسٹڈیز سکھر پارا نرسنگ ائی فزیوتھراپی دے شعبن میں نئے سیشن لائے داخلوں جو شاندار اعلان ہانے پنجے بارن کے بنایو ہیلتھ کیریئر پروفیشنل 4 سالن جا ڈگری پروگرامز GBSN GBSM ائی 5 سالا DPD جنیٹر بن سالن جا ڈپلوما پروگرام LHV CMW ICNA ائی خاص گال مستحق شاگردن لائے اسکالرشپس پن موجود ہیں جنیٹر بہ سالن جے کورسز میں داخلہ بالکل فری ہے سہولتوں ائی منتا اساں وٹ موجود ہے اسٹیٹ آف آرٹ کیمپس AC کلاس رومز جدید لیبارٹریز کمپیوٹر لیب لائبریری ہاسٹل ائی پک اینڈ ڈراپ جی سہولت ہے یہ ادارو سندھ حکومت جے ہیلتھ ڈپارٹمنٹ کا منظور تھل ائی پاکستان نرسنگ اینڈ مڈ وائفری کاؤنسل کا مکمل تسلیم چلا ہے داخلہ محدود ہیں تین کرے اجری رابطہ کرو ایڈریس سراج الدین ایجوکیشنل کمپلیکس سیکٹر 5 سکھر ٹاؤن شپ مین بائی پاس روڈ سکھر فون نمبر 07156 35642 0300 8311207
1: ہومیوپیتھک علاج بغیر کے سائیڈ افیکٹ جے تجربے کار ہومیو ڈاکٹر اعظم علی مغل اماں جے شہر سکھر میں میدے جا مسئلہ گیس بدہضمی قبض خونی ائی بادی بواسیر زنانہ بیمارن سمیت بین مرضن جو علاج کرے رہو ہے روزانہ صبح 9 بجے کھا شام 5 بجے تائی جمعہ موکل ایڈریس علی ہومیوپیتھک کلینک ویجو ہونڈا موٹر سائیکل ورک شاپ نزد پی ایس او پیٹرول پمپ ریس کورس روڈ سکھر رابطے جے لائے 0311 2082600 0333 7143311
0: زمیندار بھائرن کے سندھ پیسٹیسائڈ طرفا السلام علیکم جیئں تے ہر سال وانگر ہن سال دے سندھ پیسٹیسائڈ آبادگار بھائرن لائے زرعی ماہرن جی نگرانی میں خدمت میں پیش کرے تو کمند جے فصل لائے تمام گھٹ خرچ میں جدید ٹیکنالوجی جا نواں بھان ائی زنک جے کے کمند جی فی جریب پیداوار بڑھائے سکن تھیوں ان کا علاوہ ایس ایسا روڈلز ائی راوی کمپنی جی فٹن جے جیت جی دوا سارن لائے زنک گندگاہ جی دوا ائی زہر کمند لائے امپورٹڈ پوٹاش 25 کلو میں ائی پوٹاش 20 لیٹر جھریوں پین موجود ہیں بھائرو ان مہنگائی کے دور میں بنا بر ڈیلر کا بچو سندھ پیسٹیسائڈ ایجنسی تے اچو پروپرائٹر شام لال پردیپ کمار بنواکل رابطے جلائے 0300 87 14 029 ایڈریس سندھ پیسٹیسائڈ ایجنسی نرس حبیب بینک بنواکل
2: اے اباڑے جوڑن جے صورت صفا مارے چھجو آ
3: اداس نہ جو علاج سونا تو کرائیں
2: علاج کرائے کرائے تھک جی پیو آ
3: ادا ہن صورت جو علاج خاتمہ درد دوا سا ممکن آہے جی ہاں خاتمہ درد ایک اڑی دوا جے کا سور کھا دے نجات سور چاہے جوڑن جو ہوجے پٹھن جو ہوجے چیل جو ہوجے یا گھنٹیا جو کن رگ جو ہوجے یا وری جسم چے کہیں بھی ننڈے وڈے سور جے لائے آزمودا دوا آہے ستن ڈیہن جی دوا صرف 450 روپے میں خاتمہ درد ملن جو ہند بیڑی چوک نادرا آفس جے سامو النور دوا خانہ روہڑی رابطے جی لائے 0305 58 00 616
0: خوشخبری آپ کے شہر سکھر میں 43 سالہ تجربے کار
1: ہومیو ڈاکٹر آگا لیاقت علی خان پٹھان
0: ڈی ایچ ایم ایس سندھ
1: آر ایچ ایم پی اسلام آباد
0: سینئر پروفیسر ہومیوپیتھک کالج لاڑکانہ
1: ماہر امراض گردے اور مسانے کی پتھری
0: بواسیر کا بغیر آپریشن علاج
1: کمر درد
0: ارکن نسا
1: جوڑوں کا درد
0: ہیپاٹائٹس
1: وزن کی کمی یا زیادتی
0: بے اولادی
1: گنج پن کا مکمل علاج
0: اور دیگر مختلف بیماریوں کے ماہر ہومیو ڈاکٹر آغا لیاقت علی خان پٹھان
1: ٹائم
0: ہفتے سے جمعرات
1: صبح 10 بجے سے شام 5 بجے تک
0: آغا ہومیوپیتھک کلینک
1: پولیس ہیڈ کوارٹر چوک سکھر
0: رابطے کے لیے
1: 0326 22 00 440
4: It's 2:15 PM This time check is brought to you by
5: D Skin Beauty Cream Asli Glow Har Diyan Jo Show A product by Biocon International Pakistan
6: شکریہ اوکے سو میں نے آج کے پروگرام میں آپ لوگوں سے سوال پوچھ لیا ہے کہ آپ مجھے بتائیے کہ آپ کے سامنے ایک جنگل ہے ٹھیک ہے اور اس جنگل میں اندھیرا छाता भी है और रोशनी भी है, दोनों एक साथ, बताइए ये कैसे मुमकिन हो सकता है। और इसी के साथ साथ अगर आप हमें ज्वाइन करना चाहते हैं तो 888-1 पर ज्वाइन कीजिए और फेसबुक पर ज्वाइन कीजिए, और इसके अलावा आपकी कॉल्स भी लेंगे अभी से हम। तो आपकी कुछ कॉल्स भी लेनी है जो कि इस वाले लिंक के अंदर होने वाली है। और साथ ही साथ आपको मैं थोड़ा सा बता देती हूँ जनाब डी स्किन ब्यूटी प्रोडक्ट्स के बारे में भी, क्योंकि व्हाइटिश ब्यूटी प्रोडक्ट्स के बारे में आप लोगों को पहले बताया, तो डी स्किन ब्यूटी प्रोडक्ट जो है ये बेचारे भाई क्यों रोए, इनको भी बताना चाहिए, इनके बारे में भी बताना है आप लोगों को। तो अगर आप भी डी स्किन ब्यूटी प्रोडक्ट्स इस्तेमाल करना चाहते हैं तो आप लोगों को ये चीज पता होनी चाहिए कि डी स्किन ब्यूटी प्रोडक्ट्स का आप लोगों की खूबसूरती के ऊपर जो है ना वो कितना ज्यादा काम है। अगर आप भी ये सोच रहे हैं कि भाई खूबसूरती हमें कैसे मिलेगी, खूबसूरती जो है वो हासिल करना आजकल मुश्किल हो चुका है, तो ऐसी कोई बात नहीं है। जब आप डी स्किन ब्यूटी क्रीम का इस्तेमाल करेंगे तो आप लोगों को पता चलेगा कि आपके पास कितना अच्छा प्रोडक्ट मौजूद है। और डी स्किन ब्यूटी क्रीम ना सिर्फ आपकी खूबसूरती को बढ़ाती है बल्कि ऐसा वाला सीन है कि जिन लोगों की स्किन सेंसिटिव भी है ना, कितनी सेंसिटिव है, तो उनके चेहरे के ऊपर भी बहुत अच्छा काम करती है। और बनी जो है ना वो इस तरीके से कि इसके अंदर विटामिन बीट्स मौजूद है, माइक्रो बीट्स फार्मुलेशन के साथ साथ तैयार किया गया है जो कि आपके चेहरे पर डार्क सर्कल्स हैं इन्हें दूर करती है, आपके चेहरे पर एक फ्रेश सा लुक लाती है, आपके चेहरे की स्किन को ग्लोइंग बनाती है और आपकी स्किन ब्यूटीफुल बन जाती है। तो लड़के लड़कियां सभी इस्तेमाल करेंगे डी स्किन ब्यूटी प्रोडक्ट जो है ना, ये डॉक्टर्स की निगरानी के अंदर तैयार शुदा है, मेडिकेटेड है, तो आप इन्हें इस्तेमाल कर सकते हैं हर स्किन के ऊपर। और डी स्किन ब्यूटी क्रीम जनाब एक नाइट क्रीम है तो इसे आप रात के टाइम इस्तेमाल करेंगे। और उसके अलावा एक और मजे की बात है कि जब आप डी स्किन ब्यूटी क्रीम इस्तेमाल करेंगे तो सिर्फ दो रातों के इस्तेमाल से आपको बहुत अच्छा वाला रिजल्ट मिलने वाला है। तो क्या बात है, जबरदस्त बात है। और आप जरूर से ट्राई करके देखिएगा डी स्किन ब्यूटी क्रीम। और डी स्किन ब्यूटी क्रीम के अंदर जो है ना वो सारी चीजें ऐड की गई हैं जो कि आपकी खूबसूरती को बढ़ाने के लिए होंगी। और डी स्किन ब्यूटी क्रीम के साथ आपने डी स्किन फेस वॉश का भी इस्तेमाल करना है। और डी स्किन फेस वॉश भी अब मार्केट में आ चुका है, हर जगह अवेलेबल हो चुका है। तो आप क्या करेंगे, आप अपने करीबी जनरल स्टोर्स पर जाएंगे, वहां से नाम लेकर तलब करेंगे। और डी स्किन फेस वॉश की मजे की बात आप लोगों को बताऊं तो ये हाइलोरोनिक एसिड सीरम से तैयार किया गया है जो कि आपकी स्किन को हाइड्रेट रखता है, आपकी स्किन को क्लीन बनाएगा, आपकी स्किन को मॉइस्चराइज करता है। और जनाब ये मेडिकेटेड है तो आप इसे इस्तेमाल कर सकते हैं। और साथ ही साथ जितने भी लोग अपनी स्किन को जो ऐसा है ना कि उनकी स्किन काफी सेंसिटिव, वो अपनी सेंसिटिव स्किन के ऊपर कोई भी प्रोडक्ट इजीली नहीं लगा पाते हैं, तो आपके पास डी स्किन फेस वॉश अवेलेबल है एंड डी स्किन ब्यूटी क्रीम अवेलेबल है। डी स्किन फेस वॉश आप 2 से 3 मरतबा लगा सकते हैं, यानी कि दिन में और रात में सोने से पहले। उसके अलावा डी स्किन ब्यूटी क्रीम जो है ये आप रात के टाइम इस्तेमाल करेंगे, यानी कि जब आप सोने लगे तो अपना फेस वॉश अच्छे से कीजिएगा डी स्किन फेस वॉश से, उसके बाद आपने डी स्किन ब्यूटी क्रीम अपने चेहरे पर अप्लाई कर देनी है। तो ये फार्मूला अगर आप ट्राई करेंगे, यही अगर तरीकेकार आप फॉलो करेंगे तो 2 रातों में आपको बहुत अच्छे वाले रिजल्ट्स मिलने वाले हैं। तो ट्राई कीजिए, खूबसूरतियां मिलेंगी आपको और आप हमेशा खूबसूरत रहेंगे। तो खूबसूरती अब हासिल करना आसान हो चुका है क्योंकि मार्केट में बिल्कुल जी आपको डी स्किन ब्यूटी क्रीम एंड डी स्किन फेस वॉश मिल रहा है। और साथ साथ अगर आपके एरिया में नहीं अवेलेबल तो डायल कीजिए 03-15-799-0595, इस नंबर के ऊपर रابطہ कीजिए ताकि आपके गरीबी जनरल स्टोर्स पर भी अवेलेबल हो जाएं। हाँ जी, डी स्किन फेस वॉश एंड डी स्किन ब्यूटी क्रीम। और साथ साथ अभी आप लोगों की हम कॉल्स लेना स्टार्ट करेंगे, अगर कॉलिंग सेगमेंट ऑन है तो आप भी कॉल कर सकते हैं। ओके जी, हमारा कॉलिंग नंबर है 02-22-13-22-88। सो फर्स्ट कॉल हम पिक करते हैं, देखते हैं फर्स्ट कॉलर कौन हमारे साथ मौजूद है। हेलो, अस्सलाम वालेकुम।
7: वालेकुम सलाम।
6: केड़े से सगर मौजूद है?
7: दुआ
6: शामिल थी, छाला दुआ तांजो ठीक आयो? अल्हम्दुलिल्लाह। मुके बुधायो प्रोग्राम बुधो पिया? अच्छा, टॉपिक ते तवा जो छा चवण आहे? या गलत गाला बाबा, या गलत गाला। अच्छा, मुझे दुआ ये बुधाए तो तुम वाइट एज जा प्रोडक्ट या डी स्किन जा प्रोडक्ट्स को इस्तेमाल कया है? अच्छा, वरता है इस्तेमाल कयो पे, रिजल्ट क्या मिलियो? अच्छा, माण्हुनि खे छा चवंदा प्रोडक्ट जे बारे में? त इस्तेमाल कनि न कनि?
7: हा बिल्कुलु कनि, सुठा आहिनि।
6: अच्छा, सुठा आहिनि। ॿियो छा?

0: Kaden Majuda.
1: Kotika Malisana.
0: Okay, Tikayo Ba. Okay, program Budopia. Nalo Chaya Sunday program, Joe.
1: Nalo, pretty
0: Ha ha, Budayo.
1: Gigi.
0: I think the
1: man was
0: a piano.
1: Chalo,
0: Tika. Thank you so much, Parabat. Uncle came over to my Tanya Shamanjuganola in a sea. I don't be called Karis a good half with double eight. He numbers you go, which manu waki down and chicken. So much cool, thank you. This is the next again, Majuda. Hello, Assalamu Alaikum.
1: Care,
0: Majuda. Hello. Nalo budhayo panjo.
1: Nalo samga nalo malha break. Radio sabdul dwar lakshone.
0: Ah.
1: Dusre kaam ha.
0: Okay, program budho pya.
1: Biji budho mai se baat nahi de.
0: Okay, aim topic budho toh acha.
1: Aapne ke ro.
0: Hmm. Aye andhero.
1: Oh andhero jab tak andhero saan jab tak gari chamcha nahi hai.
0: Chamcha bhi zaruri.
1: चमचन
0: का स्वाद ऐसा मानी भी नहीं हो खाई था चमचा जरूरी न सहन जिंदगी में ताकि केड़ी कबर जी जी मुखलिस मानो मन पासे थी भला लगना है केड़न दोस्तन के याद करना ओके Okay, so time to why hit bhai etro jaldi time chho guzri vendo jadi calling mein the dil chawni atani time jaldi tezi sa guzrando vendo hai so haani calling waro jo ko segment auna ke thoro tata bye bye karna si ai haani jeko aaj so vanyu tha short commercial break ji taraf unakha poi wapsi tawani moti jo tama kari ne manjo te baitha ho jo tama jo sanjo saath puri puri 3 baje tai so maujood raho ai budhna raho ya sa sagad raho ma ohi vani ohi mota thi so stay tuned stay connected and keep listening whitish and the skin beauty show is sponsored by Whitish Beauty Products and the Skin Beauty Products. Lagate rahiye, khoobsurat hote rahiye.
2: DAFM 88. Tehzeeb o Saqafat se saji. Sindh ki mehman nawaz dharti.
3: Jiski fazaon mein rachi basi hai, ban ke mohabbat ka saaz. GAFM 88 ki awaaz
2: GAFM 88 network Sindh ki awaaz
4: छातमा जो ख्वाब आए तो मुस्तकबिल में एक कामयाब डॉक्टर ऑफ फिजिकल थेरेपी बन जो छातमा मयारी तिबी तालीम सा पैजे करियर के नई ऊंचाई ताई पहुंचाण चायो था तो कोई खुशखबरी आहे अमा जिलाए हाणे सखर में सिराजुद्दीन इंस्टीट्यूट ऑफ प्रोफेशनल स्टडीज में डॉक्टर ऑफ फिजिकल थेरेपी डीपीटी प्रोग्राम में दाखला जारी आहिन जेको लियाकत यूनिवर्सिटी ऑफ मेडिकल एंड हेल्थ साइंस ज्ञाम शोरो लम्स सा इलाक चलाहे हेते तवां के मिलंदी जदीद तिबी तालीम तजुर्बेकार ए काबिल सकल جدید لیبارٹریز ائی ایک محفوظ بہترین تعلیمی ماحول ائی سب کا بڑی خوشخبری صرف 10000 روپیہ داخلہ فیس ائی فی سیمسٹر صرف 60000 روپیہ ہانے معیاری تعلیم ہر شاگرد جی پہنچ میں محدود سیٹس موجود ہیں تیں کرے پنجے روشن مستقبل لائے ادوی قدم ودھایو ائی ہاں فزیوتھراپی او پی ڈی جی بہترین سہولت پن موجود ہے ایڈریس سراج الدین ایجوکیشنل کمپلیکس سیکٹر 5 سکھر ٹاؤن شپ مین بائی پاس روڈ سکھر رابطو 071-5635-642-0300-8311-207
5: خوبصورتی ہے جو اصل راز صرف بیوٹی کے موجود وائٹامین ای بیٹس ایں جدید مائکرو بیٹس فارمولو اماں جی اسکن کے بنائے نکھری ایں چمکدار صرف بن دیہن میں ڈارک سپاٹس کے کرے ختم ایں دیے قدرتی اصلی گلو ڈی اسکن بیوٹی کریم اصلی گلو ہر دیہ جو شو ا پروڈکٹ بائے بایوکون انٹرنیشنل پاکستان
4: छा तवां भी पंहिंजो ख्वाबनि जो घर हिकु अहिड़ी जाइ ते ठाहिण चाहियो था जिते हुजे तहफ़ुज़ जदीद सहूलियतूं ऐं मंज़ूर थियल सिक्योरिटी
6: त पोइ भली कार हुसैनी मंज़िल हाउसिंग स्कीम सखर में
4: सखर
6: यूनिवर्सिटी
4: अथॉरिटी पारां मंज़ूर
6: क़ाबिले इशी मंसूबो
4: हुसैनी स्कीम सखर
6: सी

0: 100 اي بسو گز جا
1: ماکن لائک کم اشن 600 گز
0: ملن تھیو جدید سہولتوں
1: ساتھ
0: بجلی گیس
1: 24 کلاک سیکیورٹی
0: مسجد پارک اسکول باؤنڈری وال اي سب کا وڈی گال ہی منصوبو سپورٹس کمپلیکس سے بھیجو آہے
1: جے کو رہائش اي سیڑپ کاری بنی لائے بہترین موقعو بنائے تو
0: اجی پنجے پلاٹ جی بکنگ کرایو
1: فوری قبضو اي فوری رجسٹری
0: کانٹیکٹ
1: 03009317252
0: and 03132757 Husaini Manzil Housing Scheme Sakhar
1: Tamache Mehfooz Mustaqbal and Behtreen Investment Jo Behtreen Intikhab
2: Tha kya Zindagi Lai Ka Dawai Nahi Thai
1: Tho Bhala Tha Chua Tukhe Saaf Saaf Budha Maslo Chai
2: Yaar Hik Maslo Hujhe Ta Budhaya मुझे ते मसलन जी कतार लगला है न भूख सही लगे थी अजे कुछ भी खावा थो त हजम न थो थे पेट फूक जी वने थो हथ पैर सुन थी वनन था अइ सजो डी सुस्ती महसूस थे थी कह कम जो रहंदो ही ना या
1: यार तुजा घणा न बस हिक ही मसलो आ
2: हिक इहो की है
1: हां तुजो मैदो खराब आ छा तो न बुधवा मादो दुरुस्त त इंसान दुरुस्त जे मादो सही न हुंदो न हाजमो थिंदो